0: नमो सर्व कर्ता नमो सर्व हर्ता
1: जोग जोगे नमो भोग भोगे नमो सर्व दयाले नमो सर्व